0: ٹھیک ہوگا, کیونکہ وہ یہ کہ ابھی آج نماز وغیرہ کا وقت ہے تو پھر نماز کے بعد ہم ناشتہ کریں گے, لیکن تھوڑا سا مطلب وہی روایتی ذرا ٹریڈیشنل اپنا حلوہ پوری والا ناشتہ کریں گے. پہلے کر لیا تو پھر نماز آپ کو پتہ ہے مشکل ہو جائے گی, اس لیے مطلب نماز کے بعد انشاءاللہ فوراً بعد انشاءاللہ ناشتہ ہوگا. تو آج تو یہ والا سین ہے, لیکن آج میں نے جو آپ کو آپشن دینا ہے وہ میں دیتی ہوں, لیکن پہلے ہمارے ساتھ آ گئے ہیں کالر, ان سے بات کر لیتے ہیں. ہیلو, السلام علیکم. جی کون بات کر رہے ہیں؟
1: ثاقب بات کر رہے ہیں.
0: ثاقب بات کر رہے ہیں, ثاقب کیسے ہیں؟
1: الحمدللہ
0: زبردست. اچھا آپ کی آواز تھوڑی سی دور سے آ رہی ہے, تھوڑا سا اگر قریب ریسیور کر لیں.
1: نہیں
0: کوئی مسئلہ نہیں, کوئی مسئلہ نہیں ہے. جی ثاقب بتائیں کیسی گزر رہی ہے آپ کی عید؟
1: عید تو ماشاء اللہ بہت اچھی گزری. بس یہی ہم جو ہے کہنا چاہ رہے تھے کہ ناشتہ بہت ضروری ہوتا ہے, اور اکثر جب آپ کا پروگرام سن رہے ہوتے ہیں تو اس وقت ہم ناشتہ ہی لے رہے ہوتے ہیں.
0: اچھا صحیح. اچھا میرا آج کل یہ سلسلہ چل رہا ہے, مجھ سے اتنا ارلی ناشتہ نہیں ہوتا, تو میں بسکٹس وغیرہ لے کر آ جاتی ہوں اپنے ساتھ, لیکن ناشتہ پھر ہمارا نا مطلب پہلے دن تو ہو گیا تھا جلدی, لیکن کل مطلب کافی مطلب 12 بجے تک ہم لوگوں نے ناشتہ کیا, تو وہ کافی ایک لمبا ٹائم گزرنے کے بعد میں ناشتہ کر رہی ہوں آج کل.
1: جی جی ہمارا یہ ہے نا کہ ہم کو دوپہر کا کھانا نہ ملے, لیکن صبح کا ناشتہ جو ہے دوپہر کا کھانا ہوتا ہے.
0: ہاں بالکل بالکل. اچھا مطلب آپ ایک دفعہ کھاتے ہیں, لنچ نہیں کرتے؟
1: نہیں کھاتے تو 3-4 مرتبہ ہے, لیکن صبح کا سب سے ضروری ہوتا ہے.
0: ہاں ایگزیکٹلی بالکل ایسا ہی ہے بالکل. اور اچھا ناشتہ کرنا چاہیے, مطلب تھوڑا سا نا مطلب آپ عموماً لوگ کیا کرتے ہیں کہ ناشتے کو نہیں کیا, ناشتہ نہیں کیا پراپرلی, اور پھر اس کے بعد دن میں بہت کھا رہے ہیں یا رات میں بہت کھا رہے ہیں, لیکن ہمیشہ آپ کی سب سے جو اچھی میل ہے نا وہ آپ کا ناشتہ ہونا چاہیے.
1: جی جی بالکل. تو ہم آپ کا پروگرام سننے کے لیے جو ہم نے ہوٹل میں بیٹھ کے نہیں کیا سب پارسل بنوا لیا.
0: اچھا کیا کر رہے ہیں آج آپ ناشتے میں, کیا کھا رہے ہیں
1: ناشتے میں؟ تو ہم نے دو چیز لیا ہے, ایک حلوہ پراٹھا ایک ہمس لیا.
0: اوئے ہوئے, اچھا یہ دونوں چیزیں کہاں سے مل گئیں آپ کو, حلوہ پراٹھا اور ہمس؟
1: ہمس جو لیا وہ اصل میں مطعم بیروت ہے,
0: وہاں سے
1: لیا ہے.
0: صحیح صحیح.
1: اور ایک سوکھ خمیس اور جمعہ جو فرائی ڈے مارکیٹ ہے اس میں ایک توبہ ریسٹورینٹ ہے, وہاں سے حلوہ
0: پراٹھا لیا. چلیں گڈ, زبردست. آپ نے ساتھ میں پروموشن بھی کر دی.
1: میم میں یہ کہنا چاہ رہا تھا جو صفائی کے حوالے سے, دو دین میں تو صفائی کو جو ہے آدھا ایمان نصف ایمان بتایا گیا ہے.
0: بالکل.
1: اور صفائی جو ہے آپ یعنی جہاں رہتے ہیں وہاں تو ضروری ہے, اس کے علاوہ جو ہے جو قلب ہے اور ذہن ہے اس کو بھی بہت ضروری رکھتا ہے, کیونکہ یہ شیطان جو ہے نا بار بار جو ہے برے خیالات برے وسوسے سے جو ہے ڈائیورٹ کرتا رہتا ہے.
0: بالکل.
1: چاہے وہ عبادات میں ہو یا آپ اچھے کام کر رہے ہوں اس میں بھی.
0: بالکل بالکل صحیح بات.
1: اللہ پاک کا ذکر بھی بہت ضروری رہتا ہے.
0: بالکل بالکل, یہ بڑی امپورٹنٹ آپ نے بات کی کہ آپ کو نا صرف صفائی جو ہم رہتے ہیں یا اپنی صفائی سے ہٹ کر اپنے دل کو صاف رکھنا چاہیے.
1: جی جی بالکل.
0: بالکل صحیح, زبردست زبردست بھائی. اور ثاقب بھائی کیا کہنا چاہیں گے, آپ کا کچھ پلان ہے کیا؟ آپ نے عید پہ مطلب کچھ الگ کچھ کیا, کچھ الگ بنا کے کھایا ہو کچھ بھی؟
1: جی جی الگ ایک دم بالکل بنایا تھا ہم نے, جو ہے وہ گوڑی چڑھائی تھی.
0: اچھا.
1: گولی چڑھا کے مسالہ وسالہ ڈال کے اور ریڈی کر کے بس کیا ہوا کہ ہم تھوڑا باہر جانے لگے تو ہمارے جو شیف تھے جاہد بھائی ان کو بولا ہم نے کہا دیکھ لیجیے گا, وہ موبائل چلاتے چلاتے چلاتے ہی رہ گئے اور پوری گولی جو ہے جل کے راکھ ہو گئی.
0: کیا کہہ رہے ہیں آپ, کیا چڑھائی تھی, کیا چڑھائی تھی؟ سوری
1: جی, جس کو پایا بولتے ہیں اس کو گولی بولتے ہیں.
0: پایا, اوکے اوکے اوکے اوکے. تو وہ جل گیا؟
1: جل گیا پورا.
0: پھر زاہد بھائی کی تو کلاس ہوئی ہوگی بہت
1: بہت بہت, تبھی تو ہوٹل پہ لے جا کے کھلایا.
0: ہائے ہائے ہائے. لیکن وہی گھر پہ بنی ہوئی جو چیز ہے نا مطلب وہ مطلب اس کی ایک تو برکت بہت ہوتی ہے, پھر مزہ الگ ہوتا ہے. تو خیر مطلب زاہد بھائی آپ نے اچھا نہیں کیا. چلیے خیر کوئی بات نہیں. اور بتائیں بھائی اور کچھ کہنا چاہیں گے ثاقب بھائی آپ؟
1: جی اور ابھی تو کوئی ذہن میں فی الحال نہیں آ رہا ہے. اچھا. پورا ذہن جو ہے ناشتے کی طرف.
0: चलें आप नाश्ता करें बैठ कर सुकून से, ठीक है? मैं ज़्यादा टाइम नहीं लूँगी, नाश्ता कीजिए। ओके जी, थैंक यू जी, थैंक यू, अल्लाह हाफिज़। रे जी, तो हमारे साथ थे साकिब, और नाश्ते के हवाले से अब नाश्ता उन्होंने दो तरह का ले लिया, तो मैं भी आज आपको जो है ना अरबिक नाश्ता ही सजेस्ट करने वाली थी। जैसे उन्होंने कहा कि हुमस ले लिया है, और ये तो आप या तो चाहें तो ले भी सकते हैं, क्योंकि अमूमन हमारे यही होता है ना कि हम लोगों को पता नहीं होता कि किस तरह से अरबिक नाश्ता ये सब कुछ बनेगा। लेकिन एक जो चीज़ हम लोगों ने अपने घर पर ट्राई की हुई, अभी थोड़ी देर पहले जैसे मैं मुनीबा को बता रही थी कि मेरा बेटा भी अच्छी खासी कुकिंग कर लेता, तो बेसिकली उसने ही ये ट्राई किया था घर पे, शैक्शुका, इसे अंडों का एक होता है, और ये बेसिकली बहुत ज़्यादा फ़लस्तीन में बहुत ज़्यादा जो है ना फेमस है, और यहाँ अरब में भी बहुत ज़्यादा फेमस है, तो उसने वहीं से इंस्पिरेशन लेके घर पे बना के देखा था। तो ये काफ़ी मतलब मज़ेदार होता है, सीरियसली, मतलब हम लोग क्योंकि घर पे बना के टेस्ट कर चुके हैं, तो इसलिए मैं आपको बता देती हूँ कि इसका तरीका क्या है। कि आपने जो है ना ऑयल जो इस्तेमाल करते हैं, तो कोशिश करें कि आप किसी नॉर्मल ऑयल के बजाय ऑलिव ऑयल ले लें, क्योंकि उसकी स्मेल आपको पता है, उसका अरोमा जो है वो अरेबिक खानों में ख़ास तौर पर बहुत ही अच्छा लगता है। ऑयल ले लें आप सबसे पहले, और आप फ्राई पैन वगैरह पे जो है वो मीडियम हीट पे आप उसको कर लीजिए, मतलब गरम, साथ में उसमें आपने जो है चॉप्ड अनियन डालनी है, बेल पेपर अगर आपके पास है वो डालिए, 3-4 मिनट तक, मतलब जो है ना आप उसको इतना बस कि वो ट्रांसपेरेंट सी एक तो प्याज है ना वो जो हो जाती है, वहाँ तक कर लीजिए। उसके बाद फिर उसमें आपने जो है वो थोड़ा सा कूट कर लहसुन डालना है, और उसको भी थोड़ा सा मतलब 1-2 मिनट तक और पका लीजिए, बस उसकी खुशबू आनी चाहिए। फिर उसके बाद आप अपनी रिड्यूस कर दीजिए हीट को, और उसमें चॉप्ड टमाटो और या फिर टमाटो पेस्ट भी आप साथ में डाल सकते हैं, साथ में ज़ीरा डाल दिया, पेपरिका डाल दिया, हरा धनिया डाल दिया, नमक, और साथ में ब्लैक पेपर, ठीक है? ये आपने डाल दिया, इसको थोड़ा सा हिलाइए जुलाइए, मतलब भूनिए, और उसके बाद इस मिक्सचर को अब 10 मिनट तक आप बिल्कुल लो हीट करके आप इसको ढक्कन ढक के रख दीजिए, ठीक है? और ये थोड़ा सा पक भी जाएगा, और जो इसको सॉस है वो थिक हो जाएगा। फिर उसके बाद आपने करना ये है कि आपने 6 अंडे ले लें, और उसको मतलब आपने ये करना है कि वो जो सॉस आपने बनाया है ना, तो एक एक करके आपने तोड़ तोड़ के पहले से आप देख लीजिएगा, क्योंकि कभी अगर अंडा ख़राब निकला है तो फिर आपकी पूरी मेहनत ज़ाया हो सकती है, और ज़ाया हो जाएगा पूरा का पूरा। तो आप एक एक अंडा करके निकालिए, और उसको जो है वो एहतियात के साथ मतलब आपने फ्राई पैन पे जगह बना के डाल देना है। तो ये 6 अंडे इसी तरह से आप जो है वो अच्छी तरीके से प्लेस करते जाएँ, उसे जहाँ जहाँ जगह मिल रही है, मतलब अच्छी खूबसूरती के साथ उसको आप रख दीजिए। अब आपने बस ये करना है कि जब ये हो जाए, अंडे डाल दिए, तो उसके बाद आपने कवर कर देना है अपने फ्राइंग पैन को जिसमें भी आप बना रहे हैं, और उसको जो है ना आप बिल्कुल लो हीट पे 5-8 मिनट तक के लिए आप इसको पकने दीजिए। इतनी देर तक कि जब तक आपका जो ये एग वाइट है वो बिल्कुल अच्छी तरीके से मतलब जो है ना सेट हो जाए, योग जो है उसका वो थोड़ा मतलब रहना चाहिए, सॉफ्ट रहना चाहिए, उसको पकना नहीं चाहिए वरना फिर मज़ा नहीं आएगा। जैसे हम बनाते हैं ना हाफ फ्राई अंडा, तो उस तरह का जो है ना होना चाहिए। उसके बाद जब ये हो जाए 7-8 मिनट के बाद आपको लगे कि जो सफ़ेदी है वो पक गई अच्छी तरीके से, तो फिर आप इसको मतलब गार्निश करने के लिए तैयार हो जाएगा। आप इसके ऊपर मतलब इसको निकालिए, इसको अलग से आप जो है ना पीसेस में काट के निकाल सकते हैं, और उसके ऊपर मिंट, पार्सले वगैरह जो है ना डालिए, गार्निश कीजिए, और सर्व कीजिए गरम गरम। अच्छा, सर्व करने के लिए इसमें जो हमें खुबस मिलती है उसको हम इजीली मतलब यूज़ कर सकते हैं। आप इसके साथ जो है वो खुबस के साथ खाइए, पराठे के साथ ये यूजुअली अच्छा नहीं लगता, पीटा ब्रेड वगैरह ले लें, खुबस ले लें, तो वो फिर अच्छा मज़ेदार लगेगा आपको इसके साथ। अगर आप चाहते हैं कुछ मतलब सॉस वगैरह, तो आप हुमस, जैसे भी भाई कह रहे थे, तो हुमस का भी इस्तेमाल कर सकते हैं। हुमस बनाना भी काफ़ी आसान है, अगर आप चाहें तो घर पे बना लीजिए, क्योंकि छोले ही चाहिए होते हैं उसको, उसके लिए बस थोड़ी सी आपको सीजनिंग चाहिए, छोले चाहिए, उसमें भी ऑलिव ऑयल का इस्तेमाल होगा, तो वही है, वो आपने जल्दी से ब्लेंड व्लेंड किया, आपका बन जाएगा हुमस भी, और साथ में आप ये इन चीज़ों के साथ सर्व कीजिए। यकीन माने बहुत मज़े का बनता है शक्शुका, और आपको मज़ा आएगा, थोड़ा सा डिफरेंट भी होगा, तो ये एक अच्छा अरबिक ब्रेकफास्ट हो जाएगा। और मैं सोच रही हूँ आज तो नहीं, क्योंकि आज तो हमने अपना वो देसी वाला नाश्ता करना है, लेकिन कल मैं अपने बेटे को ही बोलूँगी कि एक दफ़ा फिर बनाओ, ताकि थोड़ा सा हमारा मतलब जो है ना एक नाश्ता चेंज भी हो जाए, और ज़रा मतलब मज़ा भी, और मुझे ज़रा थोड़ा आराम का भी मौका मिल जाए। खैर जी, हम बढ़ते हैं म्यूज़िकल ब्रेक की तरफ, सुनते रहें FM 107 दिल से देसी।